hasta program Islamabad ki aur Islamabad. Oh my god. Hey, welcome. Bye. भाई शायरी बहुत अच्छी कर लेते हैं भाई महा द अटक ना हाय भाई सर महा द अटक ने यमा शेर आया प्लीज शायरी में प्रे खेला तो शायरे ने में तोबा करेला ओई जार जिनकी बिना रह नहीं सकते उनसे क्या तोबा भाई उनसे इजहार नहीं उनसे इनकार ही नहीं सकते भाई इनकार तो बहुत बड़ी बात है भाई हम तो इजहार भी नहीं कर सकते वले ना ब्रो पोहा शुमा पे सलाम स्वीट मी तन्हा फ्रॉम चंगले के चिंगले चिंगले बखेरा चिंगले वाला बखेरा ले सिंगे खे سلام سلام سلام تاسو ماته د دبنګ اف ام فریکوينسي او ماي ګاډ او ماي ګاډ 90.4 اوکي شي سلام سويټ وای سنگه تاسو ټیک ټاک او کتلو او لايك مي هم کو زمر دروغجنو سم دروغجن یہ پر ٹک ٹاک کی بوگرز بھی ویڈیو بوگے دیسے وے دام پکلا پوزم ترو کی ہاں نئے ویڈیو لے سلا کول دا ویڈیو لے سنگے کڑے وی گوری را وی گوری او مبارک شاہ مولی دا بس پرے دا لائک تسا ضرورت ہے سلام سرجی عمران خون مانیرے عمران خان مانیرے کیسے کہی ایم شاہ مامو سنگے بھوریا یمم بسم اللہ دانش سلام ازار بھائی تسلام اخپل انداز کے چھ کال راشی ہوریا خریا خریا می انایا حریم پتہ نہیں تسلی کے لیے تسلی کے لیے خریا خماتے خری وے لے انایا حریم میں تمہارا خوری ہوں السلام علیکم بھائی سنگ یہ می ایم بالکل ٹک ٹاک سلام بھائی اٹس می اناب رام تربیلا بھائی کیسے ہیں آپ

0: कुकिंग ऑयल और रोजमर्रा जिंदगी टोल सामान मिलावेगी और टोलो नलवी खबरा पबडा ग्राम के मुनासिब और रियायती नरखोनो बांधे हर से मिलावेगी।
1: वाह वाह, यानी द महंगाई फिक्र खत्म। नोबिया माँ तो पता हुआ या जो उस जम और राशन रावड़ माते
0: पता याद साता नीली शंकर आये ना एंड जनरल स्टोर बिल्कुल MCB बैंक तमखा मख यंग स्कूल गले की बडग्राम की दबी दुकान दे कपत दर न गलती गी नो मुबशर हुसैन और मलक जेब सरा पदी नंबर हमारा बेतक बोले शेप 0320-956-65-45 और बिल नंबर दे 0322-922-83-42।
1: हलका दिल बरा दावली दास गड़बड़ प्रोतिये और साग दर नसीले ओढ़े दे।
0: अंकल जी लकार चौकम नो बेदमशम पपाटो और जिसम में दर्द दुनिशी दापो पर सर ची लग नास्ता हुकम नुस्तर की राबंदे तोरी तूरी की गी।
1: दिल बरा नुतमात नवाए ददे मसाले खो देर आसान हल दे।
0: अंकल जी हगा सो
1: हम उस वर्षा और द बटाग्राम हर ख मेडिकल स्टोर और जर्नल स्टोर की द ताकत पावर एक्स एनर्जी टानिक मिलावेगी। पावर एक्स एनर्जी टानिक खो ख्याल कवा सोक दर लबदल शरबत दर निकली और इख्तियार दहागे पहचान और नखदादा चे दयो सड़ी तस्वीर पे जोल दे और तेज मंड वही।
2: पावर एक्स एनर्जी टॉनिक पावर एक्स एनर्जी टॉनिक कचरिस्ता सु वजूद कमजोरी भी हर वक्त बेदमाए पमख मुँह तिर सरी भी या दस्तर गुदलान दे तोरे हल्की भी दकीनास्तो नपस उदरे दो सरा स्तरगी तोरे तोरे के दलु लपारा इस्तेमाल क्ले पावर एक्स एनर्जी टॉनिक स्पेशल द हगमा शुमानु द पारा हम फायदा मंदे कुमची वधन कई जल जल कीगी गंदे चिप्सुना और तुरन ये खोलली भी नुनुम याद साते पावर एक्स एनर्जी टॉनिक मेन डिस्ट्रीब्यूटर मोहसिन शाह ट्रेडर्स जेल मोल बटाग्राम दराबितेश मेरा दा 0311-158-7745 बल नंबर दे 0311-84-33-878।
3: خودے مبیخ پدی چے اوباسا
0: سچل دی ہلکا بیاد سے چگے جوڑی گڑی دی روزانہ ستا مسئلے وی
3: مسئلے بنی وی چپ بے خوندو چہرا لا وخ کی پاخ کلن
0: نمنگ سوکو سو تا سول دا بازار نہ چہرا اوڑم
3: دا خ چے بدا سی وینو زنس کم نوری دا چائے
0: نو سب اس کے ہل اس دی
4: یہ ہے تمر چائے کا پاکستان
5: دا چل کپ سما دے او کپ غر دے او ہل یہ کمر دے کمر چائے دا پاکستان نمبر ون چائے رنگ بے مثالا خوند لا جوابا کمر چائے دا پاکستان مشہور چائے دا کمچ دا پنجاب سندھ بلوچستان خیبر پختونخوا آزاد کشمیر او گلگت بلدستان پا ہر کور او پا ہر ہوٹل کے استعمالی گی
3: نیمنی نیمنی دوست و زلور تما ہم دا کمر چائے ویلی دی ہو پلالا بای منی سو دے لال شی او دا بازار نا بای دا کمر چائے پزے نور بے خوند چیرا پا مح
0: دا زل با قمر چه راوڑم خدا برا تا چرتا ملاوشی
5: دا بتا تا پا بٹاگرام کزباندا میرا بانڈیگو چترپلین تاکوٹ کرگ او بنا بازارون علاوہ دا بٹاگرام او علائی پا ہر غٹ او اوڑو کی جنرل سٹور کی ملاوی گی پا بٹاگرام کی دا پی ایس او پمپ سر نزدی دا سلیم این برادرز دکان نهم اخستلے شئی دا کمر چه پاڑا نور معلومات پا دی نمبرو تر لاسکولے شئی 0320-9000-920 بل نمبر دے 0314-92-490-83
6: جہاں میٹھی بولیاں بولی جائیں
4: وہیں بنتا ہے قمر چائے کا خوبصورت پاکستان قمر چائے
7: اوه خدایا وادرا نږدې شوم او د جامو هیڅ څه پته ونه لګېده. ټول بازار مې چاڼ کړو او د زړه خوښي سوټونه مې ونه موندل او چېرته چې ډیزاین لیکلی وي هلته بیه بیخي اسمان سره خبرې کوي. زړه مې وایي چې چېرته لاهور یا پېښور ته لاړ شم.
0: خوش خبری بټګرام دکاندارانو له او دغه رنګې عامو خلقو له اوس پېښور او لاهور ته د تلو ضرورت نشته دی. دلته تاسو ټولو ته بهترین کوالټي هغه ملاوېدلی شي. او هلته ولې ځي او ځان ولې گوئی کله چی رام کلاوت ہاؤس بٹگرام کشتا نو دبل زی غختنه صدا
7: رام کلاوت ہاؤس بٹگرام خخا التسسشتا
0: د هر جا د وس مطابق د ودونو او خادیو د جامو غره پیکج نشتا. مثلا د هغوی د 500 سټونو پیکج چې پوخا 15000 روپے وو اوس یوازې پښ پړلس نیم زر روپے کې دی چې پکې د خاده بقاعده کالی مرینا خاص سو ٹیشو او پرنٹ شامل دی.
7: وا وا دا خو ډیر ښه معامله ده. بل څه پیکیج هم شته
0: او ولینا د هغوی بل دا تو سټونو والا پیکیج دی چې پوخا 55000 روپے وو اوس یوازې په 15000 روپے کې ملاویږي. پدې کې شادی فراک نکاح سوٹ اډانا ٹیشو ڈیزائنر کاٹن سوٹ لون پرنٹ سویس مہندی سوٹ ون پیس لون او دا سنور شہانہ کالی شامل دی.
7: رختیا دا سی اعلی کوالٹی پریمیم سٹائل اور دومرا مناسب قیمتونا یا انتظار سلا پارا راجا چی ہم اس لاڑشو
0: جی نو پتہ یاد ساتھ رام کلات ہاؤس نسیم مارکیٹ بٹگرام او دویم برانچ دے لیڈیز مارکیٹ بٹگرام. نور معلومات دا پارا یا آرڈر دا پارا پدی نمبر ہما رابطہ کولی شے 0356575501 او بل نمبر دے 0356595022. رام کلات ہاؤس ساسو دا خادیو او دا رنگونو زامن.